वारसाज 6:30 बजे प्रसारण हुने ओट्याग्वा एक्सेस रेडियोबाट सञ्चालित कार्यक्रम हाम्रो आवाजमा म आयुष वास्तुलाई सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन। निडन नेपाली समाजले प्रस्तुत गरेको छ हाम्रो आवाजलाई प्रायोजन गरेको छ कनेक्टिङ कल्चर्स र एथनिक कम्युनिटिजले। कार्यक्रम हाम्रो आवाज ओट्याग्वा एक्सेस रेडियो 105.4 MHz हरेक मङ्गलबार न्युजिल्यान्डको समयअनुसार 6:30 देखि 7 बजेसम्म सुन्न सक्नुहुनेछ भने पोडकास्ट तथा आइट्युन्सबाट तपाईँलाई चाहेको बेलामा सुन्न सक्नुहुनेछ।

तपाईँलाई कहिले सोच आउँछ म विदेशमा अहिले हुर्केको हो तर म नेपालमा जन्मेको हो, म नेपालमा घुम्न पनि गएछु तर मेरो घर कता हो त नि? मेरो अहिले बस्ने घर त न्युजिल्यान्ड हो, तर म जन्मेको ठाउँ भनेको नेपाल हो, भनेपछि मेरो ट्रु घर कता हो भनेर सोच्नु भएको छ। मैले जहिले पनि यो सोच्छु, कुनै मानिस नेपालमा जन्मेर नेपालमा 10 वर्ष बस्नु भएको छ अनि त्यसपछि विदेशमा आउनु भएको छ भने उहाँको घर नेपाल हुनसक्छ, तर कुनै व्यक्ति उहाँ नेपालमा

जन्मिनु भएको मात्रै छ अनि सिधै विदेशमा आएर हुर्किनु भएछ भने उहाँलाई घर भनेको विदेश हुन सक्छ. त्यही भएर आजको कार्यक्रममा चाहिँ हामीले हाम्रो रियल घर कता हो त नि भनेर कुरा गर्नेछौँ. किनभने हाम्रो घर भनेको एउटा बिल्डिङ मात्रै होइन, हाम्रो स्पेसल हुर्केको ठाउँ हुनसक्छ, हामी जन्मेको ठाउँ हुनसक्छ, हामीलाई जहाँ कम्फर्टेबल लाग्छ त्यो हाम्रो घर भन्ने ठाउँ.

आजको कार्यक्रममा मैले अघि नै भने जस्तो हामीले चाहिँ हाम्रो रियल घर कता हो भनेर आइडेन्टिफाई गर्न ट्राई गरिन्छ। मैले अघि नै एउटा इक्जाम्पल दिएथेँ, कुनै व्यक्ति नेपालमै जन्मिने बित्तिकै विदेश आएर हुर्किनु भएको थियो भने उहाँलाई घर भनेको विदेश हुनसक्छ, अनि फेरि नेपालमा हुर्किनु भएको थियो भने उहाँको घर नेपालमा हुन सक्थ्यो। त्यही भएर आजको कार्यक्रममा चाहिँ मैले के भन्छु भन्दा चाहिँ नेपालमा घर कस्तो हुन्छ, फर इक्जाम्पल नेपालमा घर भनेको एकदम रमाइलो दसैँ र तिहारको बेलामा, अनि विदेशमा चाहिँ धेरै अपर्च्युनिटिज हुनसक्छ, त्यही भएर राम्रो घर हुनसक्छ। त्यही भएर आजको कार्यक्रममा चाहिँ मैले तिनवटा सेगमेन्ट जस्तोमा डिभाइड गर्छु। पहिला चाहिँ नेपालको घर कस्तो हुन्छ, त्यसपछि न्युजिल्यान्डको घर कस्तो हुन्छ, अनि त्यसपछि मैले कम्पेयर गर्छु। नेपाल रमाइलो हुनसक्छ किनभने हामी त्यहाँ जन्मेको, हाम्रो त्यहाँ सानोको साथीहरू हुनुहुन्छ र त्यहाँ हाम्रो परिवार हुनुहुन्छ, हाम्रो हजुरआमा हजुरबुवा, तर फेरि पनि कसै त्यहाँ जन्मिनु भएर सिधै यहाँ न्युजिल्यान्डमा हुर्किन आउनुभएकोले भन्न सक्नुहुन्छ मलाई त नेपाल होइन होला किनभने त्यहाँ मसँग धेरै कनेक्सन छैन, मेरो सानोको साथीहरू छैनन् भनेर भन्न सक्नुहुन्छ। त्यही भएर यो सोच्दा धेरै कुरा इन पर्सपेक्टिभ हामीले लिनपर्छ। तर अर्को एउटा ठुलो कुरा भनेको चाडहरू, जस्तो यहाँ विदेशमा क्रिसमसहरू कस्तो स्पेसल हुन्छ, हाम्रो नेपालमा दसैँ तिहार कस्तो रमाइलो हुन्थ्यो। म पनि एक दुईचोटि घुम्न गएछु त्यही बेलामा, अनि म न्युजिल्यान्डमा दसैँ तिहार बनाउने बेलामा मलाई कस्तो सुख लाग्छ कम्पेयर टु नेपाल दसैँ तिहार।

त्यो साह्रै नै मिठो गीत, त्यो गीतको नाम चाहिँ कसरी कसरी पार्ट टू थियो, टङ्क बुद्ध कोटीबाट। मैले गीतभन्दा अगाडि चाहिँ नेपालको घरको बारेमा भने थिएँ र किन नेपाल चाहिँ हाम्रो रियल घर हुनसक्छ भनेर, किनभने हामी त्यहाँ जन्मेको हुनसक्छौँ अनि हाम्रो त्यहाँ चाइल्डहुड फ्रेन्डहरू हुन सक्नुहुन्छ त्यस्तै कुरामा। अब चाहिँ मैले तपाईँलाई न्युजिल्यान्ड अथवा विदेशको घरहरू भन्छु। तपाईँ म जस्तै हुनुहुन्छ भने नेपालमा जन्मिनु भएको र यता हुर्किनु भएको तपाईँको धेरै जस्तो साथीहरू यहीँ हुनुहुन्छ होला, त्यो पनि मैले कन्सिडरेसनमा राख्नुपर्छ। र अर्को चिज भनेको विदेशको देशहरू चाहिँ एकदम वेल डेभलप्ड देशहरू हो, त्यही भएर यहाँ राम्रो हस्पिटालिटी हुनसक्छ, यहाँ मोर मोडर्न चिजहरू हुनसक्छ, त्यही भएर न्युजिल्यान्ड पनि एउटा राम्रो अप्सन हो मेरो रियल घरको लागि। अर्को ह्यान्डमा चाहिँ तपाईँ नेपाल जन्मिनु भएर हुर्किनु भएको भने अनि भर्खरै विदेशमा आउनुभएको भने तपाईँलाई चाहिँ नेपाल घर हो जस्तो लाग्न सक्छ, त्यहाँ तपाईँको साथीहरू भएर। अनि यस्तै गर्दा चाहिँ हामीले तिनवटा जति मेन चिजहरू भेट्टायौँ घरमा, हाम्रो घरमा के चाहिन्छ भनेर, एउटा भनेको साथीहरू, साथी र फ्यामिली, त्यो एउटै क्याटेगोरीमा पर्यो। अर्को भनेको डेभलप्ड, यो डेभलपिङ कन्ट्री हो कि होइन भनेर, डेभलपिङ कन्ट्री हो भने नेपालभन्दा सायद राम्रो हुन सक्छ तपाईँलाई। ल अर्को चिज भनेको तपाईँ कता कम्फर्टेबल लाग्छ तपाईँलाई, यिनीहरू तिनवटा चिजले डिसाइड गर्ने हो। अनि अहिले मलाई अझै पनि डिसाइड गर्न गाह्रो भएको छ, तर तपाईँको पनि डिसिजन छ भने मलाई भन्नुहोस्।